मेरे कलगीधर सचे पातशाह दे दरबार विच रब्बी बाणी दा कीर्तन हो रहा है। संगतां बेंत जुड़ियां हन, बाहरों आईया संगतां हजूर दे चरना ते सीस चुका के मालिक दे दरों दाता प्राप्त करके अपने आप नू वडभागी बना रहे हैं। पर एक निक्का जिया बच्चा जिस दे मन विच उत्साह है कि हे माना पहली बारी पूरे गुरु दे दर्शन कीते हैं, ए जिहड़ा शीस है गुरु दे चरणां ते जाके रखना है। आखो श्री वाह, सारे आखो वाहेगुरु। कलगीधर सचे पातशाह दे प्रकाश उत्सव दे प्यारे हो, कोई भी रसना उस अकाल पुरख दे नाम तो वांझी ना रह जाए। जो भी माई भाई इत्थे आया है, आओ भागां वालियो अपनी रसना पवित्र करो, ते सेवक दे कन सफले करो। प्यार नाल सारे गज के आखो सतनाम। अजे भी सारिया ने वाहिगुरु नहीं किया तो मेरा चित करता है आज खास बख्शिश वाला समय है। आज दे समय, आज दी रात भागा वाली रात है। जो रब्बी नूर प्रगटिया सी इस मात लोक विच, तो आओ प्यारी साध संगत उस नूर दे दर्शन करदे होए उस दे नाम नाल जुड़ो। की पता अज दा जपया आ वाहिगुरु सानू सदा वास्ते चेते आ जाए, साड़ी मानू यात्रा सफल हो जाए। बंदी बंदे बंदगी अख्तियार, साहेब रोज धरे के प्यार, मिल जाए ए दात। आओ दाता वंडन वाला दाता आ रहा है भाई, पर पहले तैयारी कर दे करी सारे गच्चे आखो सतना। उस रसना तो मैं सदके जावा जिसने साई दा नाम जपया है, ओ मुखड़ा भी धन है जिदे विचो निकले है सतनाम। निके जे बच्चे दे मन विच फुरन है, जिस वेले सारी संगत ने हजूर दे के मत्था टेकिया बैठ गई, तो ये छोटा जिया बच्चा संगत विचो लंघदा लंघदा लंघदा हजूर दे कोल पहुंचिया, ते इसने अपना सिर गुरु दे चरणा ते रख दिता। दशमेश पिता मेरे कलगियां वाले पातशाह, चिट्टियां बाजां वाले चोजी पातशाह, सारिया दे साझे सतगुरु जी ने नेत्र खोले, तकिया निक्का जिया बच्चा है ते चरणा ते शीश रख के किसे प्यार च मथा टेक रहे। हजूर ने बड़े प्यार नाल काका ओ बरखुरदार सिर चुक भाई उत्ते कर मथा, पर अज मथा चुकण वास्ते चित नहीं करदा इसका, पर हुक्म पाके सिर चुके आ, निके निके हाथ जोड़ ले, फिर प्यार नाल पिया करदा है दर्शन जिवें चकोर चंद्रमा नू वेख वेख के खुश होंदा। हजूर कहन लगे काका कित्थों आए? महाराज तुहाडी बख्शिश द्वारा मैं पिशावर तो आया। वाह वाह, तन भुजंगिया तू तन है, किथे पिशावर ते किथे आनंदपुर साहब, किवें मंदला चाक के तू पहुंचिया है।
تیرے پیار تو قربان جائیے. حضور بڑے پرسن ہوئے. پشاور دی سنگت جڑی آئی ہے اودے نال آئے ہاں غریب رائے. اچھا پھر تیرا نام کی ہے؟ تو اس لیے توتلی زبان نال کیا مہاراج مینو لوکی جوگا کہندے ہیں. آخو سری واہ تو کلگی در سچے پاتشاہ جی نے ایویں ول تکی ہے جوگا. ہاں سچے پاتشاہ. پھر بھائی کیدے جوگا ہے تو؟ حضور نے پیار نال پوچھیا اپنے جوگا ماتا پتا جوگا رشتے دار جوگا آنڈیاں گوانڈیاں جوگا کٹم قبیلے جوگا دیش پروار جوگا تو کیدے جوگا ہے؟ تو پیاری ساتھ سنگت گرو کے سکھ دا من نیواں تے مت اچی مت پت کا رکھا آپ شری وا نکے جے جوگے نے کیا دتا جی میں تا تیرے جوگا تیرے جوگا. جس ویلے اس نے اے بچن کیتا تو میرے کلگیاں والے سچے پاتشاہ نے یہ بھی بان پھڑ لیا خوشی ہوئی. تنو گرو کا سکھ ہے جی بھی بان کلگیاں والا پھڑ لو پھر چھڈے گا نہیں. باہیں جنہاں دی پکڑیے سر دیجے باہیں نہ چھوڑ. تو کس دے جوگا داتا جی؟ میں تیرے جوگا. حضور کہن لگے جے تو میرے جوگا تا میں بھی تیرے جوگا. خسری بھائی گرو گل تو اتنی ہے پر اسی گرو جوگے نہیں بندے کما کارا جوگے بندے ہاں دنیا دے چبیلیاں جوگے بندے ہاں رشتے دارا جوگے پتر تیاں جوگے بندے ہاں. بھائی بھاگا والا او گرمک ہے جو گرو جوگا بن گیا. گرو جوگا اج کل تو ساری اوستھا ہے سب کچھ اپنا ایک رام پرایا گرو دربار چ متھا ٹیکیے چاہے نہ ٹیکیے پر دفتر پہلا جانا ہے کیوں کدھر صاحب ناراض نہ ہو جائے پہلا چلے جاندے ہیں. بھائی گرداس جی نے لکھے ہے نا کہ ستگر صاحب چھڑ کے بھائی صاحب بھائی گرداس جی ستگر صاحب چھڑ کے پھر منمک ہوئے بندے دا بندہ. بندے دا بندہ تو بڑھنا ہے پر امرت ویلے آ کے گرو دربار چ حاضری نہیں بھرتا پھر حکمی بندہ ہوئے کہ نت اٹھ جائے سلام کرتا گرو کے متھا نہیں ٹیکتا افسران کے اداوس کرتا ہے پھر پوری ڈیوٹی دینا تو جی گردوارے پانچ منٹ زیادہ ہو جان بس چلو جی چلیے ہوں چکی بہنا اول تو آنا ہی لیٹ ہے جی کیرتن 7 بجے شروع ہونا ہے تو آنا ہی 8 بجے سینما جانا ہوئے شو 7 بجے شروع ہوتا ہے پہلے ہی جا کے 6:30 بجے باریک کھلو جانے تیار کہتا ہوئے جی پہلے ہی آ کے نہ جڑیا گرو کا سکھ اس اچھا کہ میرا دھن گرو نانک میرے تے امی ادشٹ کرے ربی باڑی دا امرت میرے کنا چ پوے میری مانو یاترا سفلی ہو جائے. جھوٹے سینما تو پج پج کے ویکتے اور بابا جی بچل کرتے سن بھائی اے سچا سینما اتے پیڑیاں مورتیں اتے گرو نانک دے درشن اتے گندے گیت کرنا پہندے نے اتے گرو نانک دی بانی اتے پیسے ضائع جاندے ہیں اتے تن دان پن کیتا بھائی سفلا ہوندا ہے جے کو پاوے تل کا من اتے سما ضائع اتے جتنا سما بہ جاؤ گے. کبیر جی کہندے نے ایک گھڑی آدھی گھڑی آدھی پن آد پگتن سیتی گوشتے جو کینو سو لاب. ارے لابھ کون پراپت کرے پڑھیے.